0: মঞ্জুস্না মহন্তৰ কণ্ঠত আধুনিক গীত শুনিলে। এয়া আকাশবাণী গুৱাহাটীৰ মহাবাহু। এতিয়া আগবঢ়োৱা হৈছে নেপালী অনুষ্ঠান।
1: यो आकाशवाणी गुवाहाटी केन्द्र हो। अब गंगा क्षेत्रीबाट समाचार सुन्नुहोस्। मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले आज निजुत मैना र निजुत बाबु योजनाको पहिलो किस्तीको धन खुला गर्नुभएको छ। यो योजनाद्वारा 5,42,000 छात्र छात्रा उपकृत हुनेछन्। निजुत मैना योजनाको अधीनमा एकादश र द्वादशौं कक्षाहरूका छात्र छात्राहरूलाई 800 रुपियाँ गरी र स्नातक छात्र छात्राहरूलाई 1,250 रुपियाँ गरी, स्नातोत्तर र बीएड छात्राहरूलाई 2,500 रुपियाँ गरी, पोलिटेक्निक छात्राहरूलाई 800 रुपियाँ गरी प्रदान गरिएको छ। त्यसरी नै निजुत बाबु योजनाको अधीनमा स्नातक छात्र छात्राहरूलाई 1,000 रुपियाँ गरी र स्नातोत्तर छात्र छात्राहरूलाई 2,000 रुपियाँ गरी र यो उपलक्ष्यमा गुवाहाटी विष्णु ज्योति आन्तर्जातिक कला मन्दिरमा दिउँसोको 11 बजी आयोजित केन्द्रीय कार्यक्रममा शिक्षा मन्त्री डाक्टर रनोज पेगो, गुवाहाटीको सांसद बिजुली करिता मेधी, दरङ दालगुडीको सांसद दिलीप सैका, विधायक प्रद्युत बरदलोई लगायत अरू केहीजना विधायकहरूले भाग लिएका छन्। मुख्यमन्त्रीको दिउँसोको 11 बजीमा खानापाडा आईएसबीटी उत्तर पूर्वाञ्चलको पहिलो भिसा आवेदन केन्द्र शुभारम्भ कार्यक्रममा पनि भाग लिनुभएको छ। केन्द्रीय मन्त्रीसभाले उत्सवको समयमा उपहारको रूपमा 11,40,000 भन्दा धेरै रेल कर्मचारी र 78 दिनको तनखा समतुल्य उत्पादनशीलता संयुक्त बोनस अनुमोदन दिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा अनुष्ठित मन्त्रीसभाको बैठकको अन्तमा साङ्बादिकसित भएको कुराकानीमा केन्द्रीय तथ्य र सम्प्रसारण मन्त्री अश्विनी वैष्णवले उक्त कुराको प्रकाश गर्नुभयो। उहाँले भन्नुभएको छ कि यसको निम्ति सरकारले 2,009 करोड रुपियाँ आवंटन दिएको छ। केन्द्रीय मन्त्रीसभाले राष्ट्रिय सामाजिक सहायता कार्यसूचीको 2026-27 को वित्तीय वर्षदेखि 2030-31 वर्षको 5 वर्षको निम्ति जारी राखेको प्रस्तावलाई अनुमोदन जनाएको छ। श्री वैष्णवले भन्नुभएको छ कि मन्त्रीसभाको सामाजिक सुरक्षाको निम्ति 53,428 करोड रुपियाँ व्ययमा अनुमोदन दिएको छ। साथै उहाँले भन्नुभएको छ कि दिव्याङ्ग पेन्सनको योजनाको अधीनमा अहिलेदेखि 79 उमेरका 375 रुपियाँ गरी र 80 वर्षदेखि माथिका दिव्याङ्गहरूलाई 625 रुपियाँ गरी प्रदान गरिएको छ। प्रधानमन्त्री सामाजिक सहारिया योजनाको अधीनमा दिव्याङ्गहरूको निम्ति शारीरिक प्रतिबन्धताको बीच 80%देखि 40%सम्म झरेको छ भन्दै मन्त्रीज्यूले जानकारी दिनुभएको छ। राभा हासाङ मिसिङ र तिवा स्वायत्त शासित परिषदको सांवैधानिक मर्यादा प्रदान सम्बन्धी छलफल गर्नको निम्ति मेघालयको प्राक्तन आरक्षी सञ्चालक प्रधान रे एलआर विष्णलाई मध्यस्थकारी र केन्द्र सरकारको प्रतिनिधिको रूपमा नियुक्ति दिएको छ। केन्द्रीय गृह मन्त्रालयले यस सन्दर्भमा अहिलेसम्म चाहिने निर्देशना जारी गरेको छ र शिक्षा मन्त्री डाक्टर रनोज पेगुले केन्द्रीय गृह मन्त्रालयको यो सिद्धान्तलाई स्वागत जनाउनु भएको छ। कार्बिआङलङ स्वायत्त शासित परिषदको 255 संसद अधिवेशनको आज डिफूमा रहेको परिषद सेल्स हलमा अनुष्ठित भएको छ र परिषदको अध्यक्ष राजु टिसको अध्यक्षतामा हुने यो अधिवेशनको परिषदको अधीनमा जनकल्याणमूलक योजनाको कामकाजहरू रूपायणको सन्दर्भमा छलफल भएको छ। राज्यमा खेल महारण को तेस्रो संस्करणको निम्ति प्राय जस्तो 20 लाख युवक युवतीहरूले नाम पञ्जीयन गरेका छन् र मुख्यमन्त्रीको कार्यालयले हिजो सामाजिक माध्यमद्वारा उक्त कुरालाई उल्लेख गर्दै खेल महारणकोलाई लिएर राज्यको प्रत्येक ठाउँमा सृष्टि भएको अभूतपूर्व उत्साहले क्रीडाको प्रति युवा प्रजन्मको गभीर आग्रह र अपार सम्भावना रहेको कुरालाई उल्लेख गर्नुभएको छ। मुख्यमन्त्रीको कार्यालय लगायत राज्यको युवा प्रतिभाले आफ्नो सामर्थ्य प्रदर्शन गर्दै नयाँ शिखरमा उपनीत हुनलाई सम्पूर्ण रूपमा तयार भएका छन् भन्दै प्रकाश गर्नुभएको छ। असम र अरुणाचल प्रदेशको र अन्तर्राष्ट्रिय सीमा समस्या समाधानको लक्ष्यले हिजो धेमाजीको 6 आञ्चलिक समिति बैठक अनुष्ठित भएको छ। मन्त्री जयन्त मल्ल बरुवाको अंशग्रहण गरेको यो धेमाजीको जिल्ला सीमामुरिया र अरुणाचल प्रदेशको लावाङको सियाङ द इस्ट याङ जिल्लाको अन्तर्गत सिमानावर्ती अञ्चलहरूमा विषयहरूको सन्दर्भमा छलफल भएको छ। बैठकमा मन्त्री डाक्टर रनोज पेगु, सांसद प्रधान बरुवा, विधायक भुवन पेगु र जीवन गगोई उपस्थित रहेका थिए र कार्य अरुणाचल प्रदेशको यो मन्त्री क्यान्टजिन विधानसभाको उपाध्यक्ष के निग्यर, विधायक टरिज काडु निङ एरिङ तथा दुवटा राज्यको शीर्ष विषयहरू उपस्थित रहेका थिए। नवरात्रिको आज पञ्चम दिन देवी स्कन्द माता

को रूपमा पूजा गरिएको छ र देवीको यो रूपमा मातृसुलभ स्नेह र शक्तिको प्रतिनिधित्व गर्दछन्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज सामाजिक माध्यमद्वारा नवरात्रिको पञ्चम दिन देवीको स्कन्द माताको रूपमा विषयमा उल्लेख गर्दै भन्नुभएको छ कि ममता र वात्सल्यको अधिदाष्टी देवीले सबैको बीच स्नेह र सौन्दर्यको मनोभाव जारी राख्नेछ भन्दै आशा प्रकाश गर्नुभएको छ। भोलि कत्यायनीको रूपमा शक्ति रूपिणी मा दुर्गाको पूजा गरिनेछ र छठीको दिन बेलुकै देवीलाई वेदीमा प्रतिष्ठा गरिनेछ र सप्तमीको कालरात्रि, महाअष्टमी, महागौरी, महानवमीको सिद्धिदात्रीको रूपमा देवीलाई पूजा गरेपछि नै दशमीको देवीलाई प्रतिमा विसर्जन दिइनेछ। गुवाहाटी महानगरको आरक्षीले दुर्गोत्सवको शान्तिपूर्ण र सुरक्षित रूपमा उद्यापन लक्ष्यले पूजा समितिहरूमा कडीभन्दा कडी निर्देशना जारी गरेको छ र यो अनुसार समितिहरूले राति 10 बजेपछि उच्चस्तर माइक र साउन्ड सिस्टम बजाउन सक्ने छैनन् र प्रत्येक पूजा मण्डपमा सिसिटिभी क्यामेरा स्थापन गरिनेछ। राति सेसाहरूसँग नियोजित गर्न हुने समितिको निम्ति प्रशिक्षण प्राप्त सेसाहरूको सहित व्यवस्था राखिएको छ। सुन्दन्त समाचार आजलाई पूरा भयो।

नमस्कार श्रोताबिन, हामी आकाशवाणी गुवाहाटीको महबुब शाखा अन्तर्गत नेपाली प्रसारण सेवाबाट बोलिरहेको छौँ। र श्रोताबिन, हाम्रो यो कार्यक्रम प्रसारण भइरहेको छ मेडियम एफको 411.5 मिटर, तदनुसार 729 किलोहर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जमा। श्रोताबिन, समय र स्टुडियो घरि अनुसार 3:21 र 26 सेकेन्ड भएको छ। यसको साथसाथै स्टुडियोमा म गङ्गा छेत्रीले सबै श्रोताहरूलाई एकचोटि पुनः स्वागत जनाउँदै सुरु गरिरहेका छौँ हाम्रा आजका कार्यक्रमहरू। श्रोताबिन, कार्यक्रमको दोस्रो चरणमा प्रस्तुत छ रोजगार समाचार। इन्डियन कोस्ट गार्ड नामक संगठनमा खाली भएको 365 पदपूर्तिको निम्ति कोस्ट गार्ड एनरोल्ड पर्सन टेस्टको परीक्षा आयोजन गरिएको छ। नाविक जेनरल ड्युटीको 260 पद, यसमा 26 पद महिला प्रार्थीको निम्ति र प्रार्थी म्याथमेटिक्स र फिजिक्स विषयमा लिएर उच्चतर माध्यमिक विज्ञान शाखामा उत्तीर्ण हुनु पर्दछ र प्रार्थी 2005 सनको 1 नोभेम्बरदेखि 2009 सनको 1 मेभित्र जन्म गरेको हुनुपर्दछ। हाइजेनिस्ट 1 को 20 पद, प्रार्थी 10 कक्षा उत्तीर्ण हुनको साथसाथै आइटीआई सर्टिफिकेट रहेको हुनुपर्दछ र प्रार्थी 2000 सनको 1 नोभेम्बरदेखि 2009 सनको 1 अक्टोबरभित्र जन्मेको हुनुपर्दछ। नाविक डोमेस्टिक ब्रान्चको 25 पद, प्रार्थी 10 कक्षा उत्तीर्ण हुनुपर्दछ र प्रार्थी 2005 सनको 1 नोभेम्बरदेखि 2009 सनको 1 अक्टोबरभित्र जन्म गरेको हुनुपर्दछ। द यान्त्रिक मेकानिकल र 28 पद, यान्त्रिक इलेक्ट्रिकलको 23 पद, यान्त्रिक इलेक्ट्रोनिक्सको 9 पद, प्रार्थी 10 कक्षा उत्तीर्ण हुनुपर्दछ। इलेक्ट्रिकल मेकानिकल इलेक्ट्रोनिक्स वा टेलिकम्युनिकेसन रेडियो पावर इन्जिनियरिङ विषयमा डिप्लोमा रहेको हुनुपर्दछ र प्रार्थी 2005 सनको 1 मेदेखि 2009 सनको 1 मेभित्र जन्मग्रहण गरेको हुनुपर्दछ। विशेष तथ्य र आवेदनको वेबसाइट रहेको छ joinindiancoastguard.gov.in र आवेदनको अन्तिम मिति 21 अक्टोबरसम्म तोकिएको छ। यसरी नै इन्डियन ओइल कर्पोरेसन लिमिटेडमा खाली भएको शोधनागारमा 58 एप्रेन्टिस पदको निम्ति आवेदन मागेको छ। ट्रेड एप्रेन्टिसको, एटेन्डेन्ट अपरेटर केमिकल प्लान्टको 36 पद, प्रार्थी फिजिक्स म्याथमेटिक्स र केमिस्ट्री अथवा इन्डस्ट्रियल केमिस्ट्री विषयलाई लिएर बिएससी डिग्री रहेको हुनुपर्दछ। ट्रेड एप्रेन्टिस बोइलरको 14 पद, प्रार्थी फिजिक्स म्याथमेटिक्स र केमिस्ट्रीमा इन्डस्ट्रियल केमिस्ट्री विषयलाई लिएर बिएससी डिग्री रहेको हुनुपर्दछ। टेक्निसियन एप्रेन्टिसको 8 पद, प्रार्थी इन्स्ट्रुमेन्टेसन इन्जिनियरिङ, इन्स्ट्रुमेन्टेसन एन्ड इलेक्ट्रोनिक्स, इन्स्ट्रुमेन्टेसन एन्ड कन्ट्रोल इन्जिनियरिङ अथवा एप्लाइड इलेक्ट्रोनिक्स एन्ड इन्स्ट्रुमेन्टेसन इन्जिनियरिङ शाखामा 3 वर्षको पाठ्यक्रम डिप्लोमा रहेको हुनुपर्दछ। प्रार्थीको उमेर 18 वर्षदेखि 28 वर्षभित्र हुनुपर्दछ र विशेष तथ्य र आवेदनको वेबसाइट रहेको छ iocl.com र आवेदनको अन्तिम मिति 18 अक्टोबरसम्म तोकिएको छ। यसरी नै असम भूमिलेख र जरिप अधिवक्ता कार्यालयले 579 ल्यान्ड रेकर्ड एसिस्टेन्ट पदको निम्ति आवेदन मागेको छ। तनखा महिनामारी 14,000 रुपियाँदेखि 70,000 र साथै 6,200 रुपियाँको ग्रेड पे र अरू बोनस रहनेछ। प्रार्थी रेकर्डर सर्टिफिकेट क्लास कोर्स प्रशिक्षण रहेको हुनुपर्दछ।

0: उमेर 21 वर्षदेखि 40 वर्षभित्र हुनुपर्दछ र विशेष तथ्य र आवेदनको वेबसाइट रहेको छ dlrs.assam.gov.in र आवेदनको अन्तिम मिति 21 अक्टोबरसम्म तोकिएको छ। श्रोताबिन रोजगार समाचार आजलाई यति नै। श्रोताहरूले हाम्रो कार्यक्रम सुन्नुहुँदैछ आकाशवाणी गुवाहाटीको महबुब शाख अन्तर्गत नेपाली प्रसारण सेवाबाट र कार्यक्रमको अघिल्लो चरणमा प्रस्तुत छ आज युवा कार्यक्रम र आज युवा कार्यक्रम अन्तर्गत प्रस्तुत छ शारदा भाइ भाइ नवज्योति सङ्घका सदस्य सदस्यहरूद्वारा यो विविध कार्यक्रम र कार्यक्रम सञ्चालन रहेको छ ज्योतिप्रसाद भट्टराईको।
1: नमस्कार आदरणीय श्रोता मण्डली, हामी दरङ जिल्ला सिपाझार किरिङबुढीबाट एक युवा कार्यक्रम लिएर आएका छौँ। किरिङबुढी शारदा भाइ भाइ ज्योति सङ्घको तर्फबाट म ज्योतिप्रसाद भट्टराईले आफूहरूलाई स्वागत जनाउँदै हाम्रो कार्यक्रम अघि बढाउन जाँदैछौँ। हाम्रो कार्यक्रमको सुरुवातमा एउटा समूह गीत अघि बढाउँदैछौँ। गीतको शब्द रचना र स्वर बलिन छेत्रीको। यसमा भाग लिने कलाकारहरू हुनुहुन्छ नीता देवी, सरस्वती देवी, शारदा देवी, रीना देवी, सुजाता देवी, नमिता देवी र बबिता देवी। आउनुहोस् यो समूह गीतलाई अघि बढाउँ।